निष्प आसिक सुम्मा गर्मीको नका मना आचकको न त्यान्छु उक्कुसुङ्गु त आज चेरी गर्मीको नकारिङ आशा जामे तिया सिनका पिपिस कि किङका तिहङ्गी मारे चैमन्ता मारी कोतिङ जाता कोसी कुयो इमा नजाता काङ्गी निष्प काइता सामुको पाने कोतिङ जाता इमा जातापिस याचा सोची